0: داستان سخ پینتس پورگی خبرن لاس نا بینت پین میڈیا میکا دی آکاشوانی کرگلین واس پو تسود غن افیتسون سو کساتار دلوکسی هاگوی گن مزد.
1: प्रकृति के बड़े उपकार हैं हम पर, अनेक प्रकार की शाक सब्जियां उत्पन्न करती है हम सब के लिए, लेकिन मनुष्य है कि उसे अपने आसपास बहुतायत में उपलब्ध हो

0: midawit mem sakina yot chana da dona 12th class ja pa cha 12th class le chana chunche chana nga du chok shut bin mana activity sang kam hisa le me pin to ek bar ngati gulzar sir jo ncc gulzar gulzar ahmad mir sir ncc officer in me chana unhone ek bar ncc an school ka chance sans march den an march pass chana फिर उद्दे चनांगा काफी दिन सो मतलब को करिकुलर एक्टिविटीज में नी देन ऑफ शोक पुदेन ज्यादा बढ़ाई रिक्सो पया छाना दूस बसंगा धरे मदद छे तेरा जने धरेगा टीचिंग फील या सिर्फ ना स्कूल च न उसु सा साक ता चा मेन मा बल्कि टीचर्स ला ट्रेनिंग ता मयांग ना न्यान एबिलिटी छ छ पवा छ छ न्योस दो देना टीचर उन दे ओदे उस्ताद उन बदला दिन जो दो नांगा छि खंगमांग दे जो एनवायरमेंट छ पिन छि फादर वालिद मोहतरम है पिन खोस काफी हमेशा जो ओपन स्पेस ओपन एनवायरनमेंट चाहे हमेशा डिबेट और डिस्कशन माहौल चिखामा जपत में जिस वजह से ना दी फायदा छन दु
1: छन का तुन ना तंगा चुस बसे दिन कना इंस्पिरेशन लेन मर को छन सिन सर
0: अगर का तो आता देखो गा सूची किन का तो का वक्त जी का फागा तो शीश के अवेलेबल छेद ना मौके छेद ना तो दे चीज पु गवाई में बार को छन बस माता दरे हमेशा दिया समझिन होगा चीज चीज ना तेरी समय मन खास जगह जगह छोक देगा ना ट्रेन छोक या ना फलान चीज मा तो पिस्तान दिन गंगा एक्सक्यूज इन जिंदगी में ना दरे रंग मना दरे हर सेकंड यानो गेरा लर्निंग यो चेजना कुदरती निजाम पे यानो माने नेचुरल एनवायरनमेंट पे यानो गेरा दक्षजर बिंदु की स्कॉलर चीज जर बदे की क्यूरियोसिटी बसा छोको टीचर चिंग माने मेतलो और नेचर बसा छोको स्कूल चिंग मेतलो चाना का स्कूल जेरा मत के सब खान जिन माने गोशा में ना ना जे कुदरती निजाम पे हर जगह लर्निंग हर जगह यरा चीज लोपशिन माने घर छना सो यरा छुने हम बदो दोने हम बदो सने हम बदो हर चीज ने बगैर कुछ ना कुछ लोपशिन छाना फरक पुसरी दिया इनकी येरी टाइम पे पॉजिटिव चांस से इस्तेमाल बे येरी लगा खाने वक्त पे येरी पॉजिटिव चांस से इस्तेमाल बे नेगेटिवली चांस से इस्तेमाल बे चीज सुने गैजेट सुने जरा इस्तेमाल बे ता येरे चीज सुन गैजेट सुने इस्तेमाल बे दो दरे से नमजा दो सबसे छोको चैलेंज कंप्यूटर ना मोबाइल एक्सपेंसिव मोबाइल सब इस्तेमाल बे मगर ठीक बस लॉजिकल इल्ताना होते मोबाइल पुसनाता इस्तेमाल बे ता यहां तक मोबाइल भी इस्तेमाल बे थोड़ा नाते सख्त संवेक ताना का तो अगर का तुम आता हावी दुख से चीज सुने का दे मटेरियल होने का चीज चीज चाहे मेन मेड चीज हो चाहे नेचुरल चीज दोनों गावे का आता हावी क्योंकि अति जहन पर खतरनाक है अशरफुल मखलूकात जबाना दे तक मखलूकात गावे उन्होंने सबसे खूबसूरत और बेहतरीन खलकात पाता अचानक अति कंट्रोल हो मगर हर चीज से का डरे एक मामूली गैजेट चीज मामूली सॉफ्टवेयर चीज अति फ्रून जवान गावे जहन गावे का कंट्रोल बना आता अशरफुल मखलूकात मिलूस पर छाना अति जवान गावे दे संभाता मर क्वेश्चन में अति जहन पर पावरफुल इन तो दे जहन زنگ مچا چپا اور بھی شاپنے سے طرح اور بھی بہترین کمالی طرح بخیر بھی کوشش ہوتا
1: بخشی جو چنے گا تو ہے گتا اندسا گتی فون ڈرگس سی چوسلا چھت ہوند منگ سے مطلب جیسے گتا سکول لائن نا گتی فون سکول لائن سے چھ ٹائم کا یا لوک پہ ٹائم کا پھکا چی گے سیکریٹ ہو جائے یا دوچو دوچو غلط غلط لا سنا گتا چھ مبتلا ہوند چنے گا تو ٹیچر ٹیچر نے گس اس بسے دونی کا گس تا منگین چسین اور گس ہا گو تا منگین چسین
0: بخشی جو میں بہترین اور ضروری سوال ان جو دچو سے کیس مر ہر ٹیچر لا پہنچن دے من خاص کر ایڈولسن پیریڈ ان فون 15 to 20 اٹھارہ سال بیچ یا 22 سال بیچ دی تو سکے چھ منا
1: زیادہ مطلع چھ سر
0: شادی مین ریزن پویرا نہ اتا زرا زرا بدے تعلیم یا ایجوکیشن نظام چھ گا قسم نظام چھ نہ دیو مین دا چکچی وجہ کا کبھی رول چھ
1: میں
0: اتا جی تعلیمی نظام پون دیو اس پر ٹیچر کا تولان سے نہ
1: اس پر پیرنٹس
0: برابر نہیں کلام سے عمر کو صرف یہ جس چاہتا میں ہے ٹیچر کو سم سے رول پلے بیٹھنا سم سے اہم کردار ادا بیٹھنا دھیان دھیان برابر کردار اکا اتامانا فیملی خوشی خوش نبھائی بھارو اور دیوں اس پلا سوسائٹی سنگ مثال کے طور پر دریں گا سوسائٹی مثال دے گنا دخسمی کی اسموکنگ بخن میں مثال سگریٹ چتوں بننا کوئی کھنگما کنٹرول بخن میں نہ کھو کھرا اتھارٹی کی نہ کھوس دھیان اتھارٹی پبلک ڈومین پہ استعمال بھی نہیں ریسٹورینٹ میں کھو سگریٹ پھون دے درے رہا تھا بازار ہر
1: ریسٹورینٹ
0: میں اتنا کہ تو مانا ہر ریلیجن ہے ہر ریلیجن نہ صرف اسلام سے ضرور میں بلکہ ہر ریلیجن ہندوئزم بدھزم ان سکھزم ان کرسچینٹی ان ہر مذہب ہے انو دی چیز پہ من مبوز ضرورت گاز یہاں چھ نقصان چھانا من من اسلام انو من بالکل شدید طور پر مذمت کا سوتے لیکن نتا دو گن دی چھ تن یو تن چھ ریسٹورنٹ پورا تو پاس کان ہوں میں دوں گا تی فرون از مینس نی دو گن دی سوسائٹی ان دے نتا مثال نہ درے کھاما ہیڈ اف دی فیملی ان پر ان لبن نہ سوسائٹی ممبر ان نہ گاڑیاں چھتا نہ پیسنجر نہ ہاسپٹل کے اتنے پیشنٹ چھنا ہر جگہ نہیں نہ پوری رول پہ پوزیٹو پلے بار کو او دو چیز پو ایک تو نہ سوسائٹی دی دو می بار کو دسا ایرا میں کہ میں چیز زر پر پسند نہ تی لا ان آرڈر دے چ سٹرونگ می دک تو یا نہ تی یا چیز می دک تو اس کا نہ تو غلط فائدہ ملے مگر دے مثال او یا نہ دسا نہ میجر سن سر یا نہ سمبتا مو جو بھائی دی ریسٹورنٹ پہ نو نہ سموکنگ می بار کو چھن چیز نہ کہ تو چیز دے میں کہ میں دی پولیس لا سوت پچر کو